पाकिस्तान अमेरिका ईरान का हमला रोके ॻाल्हियूं शुरू करण जो मुतालबो करे छॾियो पर ॾेई तर्जुमान चयो आहे त अबना हरमुज़ जी बहाली ते ॻाल्हियूं जारी आहिनि। वज़ीर आज़म सऊदी अरब सां बि ॻाल्हायो आहे, धुरियूं हमला बंदि करे सहप ऐं सब्र जो मुज़ाहिरो कनि, तकरार ॻाल्हियुनि ज़रिए हल कयो वञे। صدر آصف زرداری سان وفاقی گرو وزیر محسن نقوی جی کراچی میں ملاقات، بلوچستان ہے کے پی کے سمیت ملک کے امن امان کی صورتحال تے گالیوں، محسن نقوی دہشت گردن خلاف جاری آپریشنز بابت صدر کے آگاہ کیو، صدر پاراں دہشت گردن خلاف فورس کی صلاحیتن کی واکھان، ملاقات دوران صوبائی وزیر علی حسن زرداری بھی موجود ہو۔